0: के लिए यकजा हो सकते हैं। सदर जमहूरिया द्रौपदी मुर्मू आज शाम केवड़िया में एकता नगर के मकाम पर 72वें कौमी फिल्म अवार्ड्स अता करेंगी। मगरब वस्ती और मुत्तसिल शुमाल मगरबी खलीज बंगाल पर हवा के कम दबाव में अगले 24 घंटे के दौरान शिद्दत आ जाने का इम्कान है। और भारत की क्रिकेट खवातीन की टीम ने एशियन गेम्स में श्रीलंका को हराकर पहला सोने का तमगा जीत लिया है। सलामी बल्लेबाज स्मृति मंदाना ने तारीख रकम की है। वो ऐसी पहली खातून क्रिकेट खिलाड़ी बन गई हैं जिन्होंने बैन अलाक्वामी क्रिकेट में अपने 11,000 रन पूरे कर लिए हैं। अब खबरें तफसील से। मरकजी वजीर दाखला अमित शाह ने आज नई दिल्ली में रियासतों और मरकज के जेर इंतजाम इलाकों की मुनशियात की रोकथाम से मुतालिक टास्क फोर्स ANTF की तीसरी कौमी कॉन्फ्रेंस का इनेकाद किया। ये दो रोज़ा कॉन्फ्रेंस मुनशियात की लानत से आइंदा नस्लों को बचाने के लिए ताकतवर प्लेटफॉर्म के तौर पर काम करती है। 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के ANTF सरबराहान इस कॉन्फ्रेंस में शिरकत कर रहे हैं जिसका इनेकाद नारकोटिक्स कंट्रोल ब्यूरो NCB कर रहा है। मुत्तहदा अज़्म मुश्तरका जिम्मेदारी के मौजू पर मबनी इस कॉन्फ्रेंस में उन मकासद पर की गई पेशरफ्त पर तवज्जो मरकूज की जा रही है जो मुनशियात के कंट्रोल से मुतालिक 2026 से 29 तक के विजन दस्तावेज में बयान किए गए हैं और जिन्हें हाल ही में जारी किया गया है। कॉन्फ्रेंस के दौरान मुनशियात की सप्लाई में कमी, मांग में कमी और नुकसान में कमी से मुतालिक मरकजी हुकूमत के इकदाम को मजीद मुस्तहकम बनाने की मुनासिब हिकमत अमली की निशानदही और उसे इख्तियार किए जाने पर भी तवज्जो दी जाएगी। नायब सदर CP राधाकृष्णन ने आज नई दिल्ली में पानी से मुतालिक 9वें भारत बैन अलाक्वामी हफ्ते 2026 का इफ्तिताह किया। इस मौके पर खिताब करते हुए उन्होंने पानी के कम से कम इस्तेमाल पर जोर दिया और ख़ासतौर पर कहा कि इसका तहफ्फुज़ किया जाना चाहिए। उन्होंने ये भी कहा कि पानी से मुतालिक हफ्ता एक अहम प्लेटफॉर्म है जिस पर तमाम मुतालिका फरीकैन पानी के बंदोबस्त में दरपेश चैलेंजों पर बातचीत कर सकते हैं।
1: Water should be used precisely where the requirement should be met with the smallest possible quantum of water. These Water Week celebrations have proved to be significant by bringing together the policy makers, experts and stakeholders to deliberate on the processing challenges of water management. I am informed that this year edition will see the participation of over 35 countries.
0: जल शक्ति के वजीर CR पाटिल ने पानी के तहफ्फुज़ की अहमियत को उजागर किया और कहा कि हुकूमत मुल्क के हर शहरी को पीने का पानी महफूज और वाफर तरीके से फराहम करने की पाबंद है। पानी से मुतालिक इस साल के हफ्ते का मौजू है आबो हवा से मुतासिर न होने वाला पानी का बंदोबस्त। 5 रोज़ा इस बैन अलाक्वामी तकरीब में कसीर जहती प्लेटफॉर्म फराहम होगा जिसमें पॉलिसी साज, पानी के मैदान में आलमी रहनुमा, माहरीन, मुहक्किकीन, प्रैक्टिशनर्स, सनत, सिविल सोसाइटी और नौजवान पेशेवर अफराद तबादले ख्याल, इख्तिरा और शराकत दारी के लिए यकजा होंगे। इंतखाबी कमीशन ने आज राज्यसभा की 11 सीटों के लिए इंतखाबात का ऐलान कर दिया है। इनमें 10 सीटें उत्तर प्रदेश से और एक सीट उत्तराखंड से है। मरकजी वुजरा हरदीप सिंह पुरी, BL वर्मा, समाजवादी पार्टी लीडर राम गोपाल यादव, BSP के रामजी और दीगर 6 अराकीन की राज्यसभा मुद्दतकार 25 नवंबर को खत्म हो रही है। वहीं इंतखाबी कमीशन ने मगरबी बंगाल से राज्यसभा की एक सीट के जिमनी इंतखाब का भी ऐलान किया है। ये सीट TMC रुकन पार्लियामेंट रुक्मिनी मलिक के इस्तीफे की वजह से खाली हो गई थी। इस महीने की 29 तारीख से कागजात नामजदगी दाखिल करने की शुरुआत होगी जबकि वोटिंग 16 अक्टूबर को होगी। इंतखाबी कमीशन ने उत्तर प्रदेश की 11, बिहार की 8, महाराष्ट्र की 5 और कर्नाटक की 4 सीटों के लिए MLC इंतखाबात का भी ऐलान कर दिया है। इन इंतखाबात के लिए कागजात नामजदगी दाखिल करने का अमल इस महीने की 29 तारीख से शुरू होगा और वोटिंग 23 अक्टूबर को होगी। सदर जमहूरिया द्रौपदी मुर्मू आज शाम गुजरात के एकता नगर में 72वें कौमी फिल्म अवार्ड्स पेश करेंगी। इन अवार्ड्स का सिलसिला साल 1954 में शुरू हुआ था जिनसे सिनेमा में फीचर, गैर फीचर और कहानी समेत मुख्तलिफ जुमरों में फनकारी और तकनीकी महारत को तस्लीम करते हुए मुल्क के आला तरीन सिनेमा एजाज की नुमाइंदगी होती है। इत्तेलात और नशरियात की वजारत की जानिब से एक बड़े पॉलिसी कदम के तौर पर अवार्ड्स की यह तकरीब कौमी राजधानी के बाहर किसी दीगर रियासत में हो रही है। सदर जमहूरिया मुमताज अदाकार अनंत नाग को साल 2024 के दादा साहेब फाल्के अवार्ड से सरफराज करेंगी। इत्तेलात और नशरियात के मरकजी वजीर अश्विनी वैष्णव ने ऐलान किया है कि वजीर आजम नरेंद्र मोदी से तहरीक हासिल करते हुए कौमी फिल्म अवार्ड्स की मेजबानी मुल्क के सरकर्दा सियाहती मकामात पर की जाएगी। अहमदाबाद हवाई अड्डा पहुंचने के बाद जनाब वैष्णव ने खास तौर पर कहा कि एकता नगर जहां दुनिया भर में मशहूर मुजस्समा इत्तेहाद कायम है یہاں صدر جمہوریہ اور ممتاز فلم شخصیتوں کی موجودگی میں منعقد ہونے والی تقریب سے عالمی سیاحت سے متعلق بیداری میں اضافہ ہوگا۔
2: ہمارا پریاس ہے کہ نیشنل فلم ایوارڈ کو ایک کانفرنس روم سے باہر نکال کر اس کو جنتا کے بیچ میں پہنچائے اور ٹوریزم کے مادھیم سے آگے بڑھائے۔ تو میں سبھی راجیوں سے بھی نویدن کروں گا، اس فلم ایوارڈ کے بعد میں کا جو نیشنل فلم ایوارڈ ہمیں کرنا ہے، اس کے لیے سبھی راجیہ جو سب سے اچھا ٹوریزم اسپاٹ ہے اس ٹوریزم کے ڈیسٹینیشن کو اپنا پروپوزل دے، ہر طرح کی چیز ایک 360 ڈگری اس کا ڈیولپمنٹ کا پلان بنا کے اس کو ایگزیکیوٹ کرے، تو جو راجیہ کا پروپوزل سلیکٹ اگلا نیشنل فلم ایوارڈ اس ٹورسٹ ڈیسٹینیشن پہ ہو۔
0: مرکزی وزیر نے سبھی ریاستی سرکاروں سے کہا کہ وہ اس سلسلے میں اپنی اپنی تجاویز بھیجیں جس میں وہ سیاحت سے متعلق بہترین مقامات کا ذکر کریں۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ وزیراعظم نریندر مودی عوامی خدمت کے 25 سال مکمل کر رہے ہیں۔ جن سیوا سے دیش سیوا کے منتر اور پختہ عہد کے ساتھ یہ سفر آگے بڑھا ہے اور یہ سلسلہ آج بھی جاری ہے۔ اپنی خصوصی سیریز کے تحت آج ہم اس بات کا تذکرہ کر رہے ہیں کہ کس طرح پی ایل آئی اسکیم کے ذریعے یہ تصور حقیقت میں بدلا ہے۔
3: کرناٹک بھارت کے سرکردہ صنعتی مقامات میں سے ایک بن کر ابھرا ہے، جس کی وجہ سے الیکٹرانکس، بایو ٹیکنالوجی، بار بار استعمال ہونے والی توانائی اور آٹو مینوفیکچرنگ سمیت مختلف شعبوں میں بڑے پیمانے پر ترقی کی جا رہی ہے۔ پیداوار سے مربوط ترغیبات کی اسکیموں کے سلسلے میں ریاست کا مقصد یہ ہے کہ بھارت سیمی کنڈکٹر کا مرکز بن جائے۔ سیمی کنڈکٹر سے متعلق آلات اور الیکٹرانک کلپرزوں میں بڑے پیمانے پر سرمایہ کاری کی جائے۔ کپڑے کی مینوفیکچرنگ کے سلسلے میں کرناٹک کا منصوبہ ہے کہ وہ زیادہ قیمت والے کپڑوں میں اپنی برآمداتی صلاحیت میں اضافہ کرے، جس میں ٹیکنیکل اور اسمارٹ فیبرکس بھی شامل ہے۔ کرناٹک بھارت میں الیکٹرانک گاڑیوں کی مینوفیکچرنگ میں سب سے آگے ہے، جس سے الیکٹرانک گاڑیوں کی بیٹری تیار کرنے اور کل پرزے تیار کرنے میں مدد ملتی ہے۔ بھارتی حکومت کی مصنوعات کی تیاری سے مربوط ترغیبات کی اسکیم کارکردگی سے مربوط ترغیبات ہیں، جن کے تحت گھریلو کارخانوں میں تیار کی گئی مصنوعات کی فروخت کے لیے کمپنیوں کو صلا دیا جاتا ہے۔ بنگلورو سے تکرام گوڑا جی کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بیگ۔
0: مغربی وسطی اور اس سے متصل شمال مغربی خلیج بنگال پر بنے دباؤ میں اگلے 24 گھنٹے میں مزید شدت آ سکتی ہے۔ اس دوران اوڈیشہ نے محکمہ موسمیات کی جانب سے انتہائی شدید بارش کی پیشگوئی کے بعد اپنی تیاریوں میں اضافہ کر دیا ہے۔ جاپان کے ایچی پریفیکچرل کوروگی اسپورٹس پارک میں جاری ایشیائی کھیلوں میں خواتین کرکٹ کے فائنل میں بھارت نے سری لنکا کو 147 رن سے ہرا کر سونے کا تمغہ جیت لیا ہے۔ بھارتی خواتین نے پہلے بلے بازی کرتے ہوئے 20 اوورز میں 3 وکٹ پر 216 رن بنائے۔ وہیں سری لنکا کی پوری ٹیم 15 اوورز اور 4 گیندوں میں محض 69 رن بنا کر آؤٹ ہو گئی۔ اس دوران بھارت کی خاتون سلامی بلے باز سمرتی مندھانا نے تاریخ رقم کی ہے۔ وہ دنیا میں ایسی پہلی کرکٹ کھلاڑی بن گئی ہیں جنہوں نے خواتین کے بین الاقوامی کرکٹ میں 11,000 رن بنا لیے ہیں۔ انہوں نے یہ ریکارڈ ایشین گیمز کے فائنل میں قائم کیا۔ انہوں نے نشین میں کوروگی اسپورٹس پارک میں سری لنکا کے خلاف کھیلتے ہوئے یہ ریکارڈ بنایا۔ انہوں نے بھارت کی سابقہ کپتان مثالی راج کے 10,868 رن کے ریکارڈ کو توڑ دیا ہے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ نائب صدر سی پی رادھا کرشنن نے کہا ہے کہ پانی سے متعلق ہفتہ ایک ایسا اہم پلیٹ فارم ہے جہاں سبھی متعلقہ فریقین پانی کے بندوبست میں درپیش چیلنجوں سے نمٹنے پر بات چیت کے لیے یکجا ہو سکتے ہیں۔ مرکزی وزیر داخلہ امت شاہ نے منشیات کی لعنت سے نمٹنے کی خاطر آج نئی دلی میں ریاستوں اور مرکز کے زیر انتظام علاقوں کے منشیات مخالف ٹاسک فورس کے سربراہوں کی قومی کانفرنس کا افتتاح کیا۔ سرکار نے بینک ملازمین پر زور دیا ہے کہ وہ ہڑتال پر جانے سے گریز کریں۔ حکومت نے کارکردگی سے منسلک ترغیبی اسکیم کو موقوف رکھنے سے اتفاق کر لیا ہے۔ اور صدر جمہوریہ دروپدی مرمو آج شام کیوڑیا میں ایکتا نگر کے مقام پر 72ویں قومی فلم ایوارڈز عطا کریں گی۔ اس کے ساتھ ہی آکاش وانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
4: گڈ آفٹرنون، دس از آکاش وانی اینڈ آئی ایم ولسا ولیمز ود دی مڈ ڈے نیوز۔ دی ہیڈ لائنز۔ Vice President C.P. Radhakrishnan says India International Water Week is a significant platform to bring all stakeholders to deliberate upon challenges of water management. Union Home Minister Amit Shah inaugurates third National Conference of Anti-Narcotics Task Force Heads of States and UTs in New Delhi to deal with drugs.